0: Hollywood, Bollywood, Boulder.
1: Only on Mirchi. It's hot.
2: Aamir Khan, PK was an iconic film. Kai sare iconic scenes the. Which one was the most difficult? Radio pakad ke khade rehna ya phir?
3: Usne mujhe takleef nahi, takleef mujhe paan mein hui. Kyunki pure film ke andar main paan khata hu. Mera kirdaar jo hai paan ka bada shaukeen hai. To din mein kareeb 100 paan ho jate the mere. Aur 100 paan se to badi takleef hoti hai. زبان چل جاتی ہے اس میں ہم سپاری نہیں ڈالتے تھے تھوڑا ایزیئر ہو جاتا تھا ود آؤٹ سپاری چونا اور کتا ہوتا تھا
2: عامر خان اپنے گنیز بک آف ورلڈ ریکارڈز بناتے رہتے ہیں دن کے 100 پان کون کھاتا ہے یار آپ سن رہے ہیں مرچی اٹس ہاٹ
0: بالی ووڈ بولڈر بالی ووڈ بالی ووڈ بالی ووڈ بولڈر
1: اونلی آن مرچی اٹس ہاٹ
4: ا رنگ فار دی نیولی میرڈ کیوٹ لٹل بینگل فار دی نیو بورن ارے یار ہالیڈے سیزن از ہیئر اور پھر وہی گفٹنگ کا ٹینشن फिर मलबार गोल्ड एंड डायमंड्स गोल्ड एंड समर के साथ आइए फ्री कैश वाउचर्स ऑन डायमंड एंड प्रेशियस जेम ज्वेलरी परचेजेस प्लस एक्सचेंज योर गोल्ड ज्वेलरी एंड अपग्रेड टू द लेटेस्ट डिजाइंस विदाउट एनी लॉस और सुनो देयर इज मोर विद द इंपोर्ट ड्यूटी रिवीजन इन इंडिया यू कैन नाउ सेव अप टू 15% ऑन गोल्ड प्राइसेस हियर इन द जीसीसी विजिट मलबार गोल्ड एंड डायमंड्स टुडे
5: अर्ज किया है
6: इरशाद इरशाद

0: والصلاة القائمة آت محمدا الوسيلة والفضيلة، وبعثه مقاما محمودا الذي وعدته، إنك لا تخلف الميعاد.
1: मिर्ची घड़ी में इस वक्त बज रहे हैं 8, सुनते रहिए 89.6 मिर्ची वन, इट्स हॉट।
2: टाइम चेक इन एसोसिएशन विद नसीम मेडिकल सेंटर, कतर्स लार्जेस्ट प्राइवेट मेडिकल